0: कराचीअ में एम क्यू एम जे ॿिनि धरणनि में गुज़िरियल ॾींहं खां जारी छिकताण ख़तम न थी। एम क्यू एम जी बहादुराबाद मर्कज़ खे सील करण लाइ पहुतल पुलिस खे मुस्तफ़ा कमाल ऐं ॿियनि वापसि मोटाए छॾियो। वफ़ाक़ी वज़ीर मुस्तफ़ा कमाल चयो आहे त काल्ह वारे वाक़े ते न ॻाल्हाईंदुसि, कुझु बि सील न थी रहियो आहे, सभु कुझु ठीकु थी वेंदो। गुज़िरियल राति एम क्यू एम जी बहादुराबाद मर्कज़ ते ख़ालिद मक़बूल सिद्दीकी ऐं मुस्तफ़ा कमाल ग्रुप विच में झेड़ो थियो हो। अवां ॻाल्हि कयो ऐं नवां सूबा ठही वञनि, ईअं नथो थी सघे। मोहसिन नकवी अजीब ॻाल्हि कई जेका असांजे समुझ खां ॿाहिरि आहे। वज़ीर आज़म जे सलाहकार राणा सनाउला चयो आहे त मोहसिन नकवीअ जी तकरीर ॿुधी आहे, समुझ में नथो अचे त हू चवणु छा थो चाहे। नंढनि सूबनि ऐं इंतज़ामी यूनिट्स जो तरीक़ो आइन में ॾिनल आहे, पार्लियामेंट में बहस थियणु घुरिजे। कंहिंजी ॻाल्हि करण सां नवां सूबा नथा ठही सघनि। सूबनि जो मामिलो मुश्किल आहे, संजीदा माण्हुनि जी मुशावरत थियणु घुरिजे। कराचीअ में जमात इस्लामीअ जो महांगाई ख़िलाफ़ मार्च, शराइ क़ाइदीन ते जमात इस्लामी औरत विंग पारां मार्च कयो वियो। जमात इस्लामी जे अमीर हाफिज़ नईम जो सुभाणे खां समूरे मुल्क में एहतजाजी रैलियूं कढण जो ऐलान। हाफिज़ नईम चयो त हुकमरान अवाम खे रिलीफ ॾियण लाइ तयारु न आहिनि, तहरीक खे वधीक तेज़ कयो वेंदो। हैदराबाद में सिंध पब्लिक सर्विस कमीशन में मेरिट जी मुबैना लताड़ ऐं करप्शन ख़िलाफ़ मुतासिर उमेदवारनि ऐं शागिर्दनि जो احتجاج जारी। कमीशन ऑफिस आॾो क़ाइमु, احتجاجی कैंप ते सियासी समाजी अॻवाननि जी आमद, मुतासिर उमेदवारनि ऐं शागिर्दनि जी तहरीक जी हिमायत जो ऐलान। ऐं शिकारपुर भरिसां पुलिस जो मुबैना मुक़ाबिलो, हिकु ॾोहारी मारिजी वियो, पंज फरार, हथियार हथ। पुलिस मूजिबि शर लाड़े वटि ॾोहारनि सां मुक़ाबिलो थी पियो। फायरिंग जी ॾे वटि दौरान हिकु ॾोहारी मारिजी वियो। मारिजी वियल धाड़ेल जी सुञाणप अमीर बख़्श उर्फ़ गाढ़ो कमालाणी जतोई जे नाले सां थी आहे। फरार थियल ॾोहारनि खे बि गिरफ़्तार कयो वेंदो।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN News।
2: माशाला फौजी पाइप फैक्ट्री, नर्स गर्ल्स डिग्री कॉलेज, हालाणी रोड, मैरापुर। असां वटि जॻह जूं ॾियारियूं, जॻह जा पावा ऐं पाइप, ॾेढ ॿ चार छह नव ऐं 12 इंच में प्लेन ऐं कालम में मौजूद आहिनि। फौजी भाइरनि लाइ ख़ुसूसी रियायत हूंदी। राब्ते लाइ फौजी अब्दुल करीम 0301-5431-456 ऐं तौकीर अहमद 0306-1623-793।
3: इरशाद ऑटोस ऐं होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जो पुर एतमाद ऐं बा अख़्तियार इदारो। इरशाद ऑटोस ऐं होंडा शोरूम मेहरापुर, नईं मोटरसाइकिल जी सेल कंपनीअ जे मुक़रर कयल रेट ते दस्तियाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया, जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनीअ जा तमाम जेन्युइन स्पेयर पार्ट्स ख़ुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज़ टेस्टिंग मशीन ज़रिए, जंहिं में मिले थी मोटरसाइकिल जी कारकर्दगी तमामु बहितर। फ्यूल एडजस्टमेंट, RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। इरशाद ऑटोस, हालाणी रोड, मेहरापुर। राब्ते जे लाइ 0320-18-00-003।
4: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी, चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिकर छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द, जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर। नोट, खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट बुक करवाएं। पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर। 0300-338-5569।
5: जहां उम्मीद के दिए जलते हैं, روشنی کا قافلہ, منزل کی طرف گامزن, مظہر اسکول سسٹم مہراپور, شاندار تعلیمی عمارت, پروفیسر قربان علی میمن, ایئر کنڈیشنڈ اکیڈمک بلاک کا انعقاد, محنتی مشاق اور تجربہ کار تدریسی عملہ, سرسبز باغیچہ, بہترین فرنیچر, شاندار کمپیوٹر, فزکس کیمسٹری بایولوجی کی لیبز, آڈیو اور ویژول لیکچر سسٹم کی سہولت, کیمسٹری فزکس بایولوجی ریاضی اور انگلش پر خصوصی توجہ, انٹری ٹیسٹ کے لیے میڈیکل اور انجینئرنگ میں قابل تحسین نتائج, کھیلوں کا میدان اور وہاں منعقد ہونے والے مقابلے, تحریر تقریر اور ذہنی آزمائش کے مقابلے, اسٹڈی ٹورز, اپنی آنکھوں کے نور بچیوں اور پیارے بیٹوں کی معیاری تعلیم و تربیت کے لیے آج ہی مظہر اسکول سسٹم مہراپور کا وزٹ کریں. مزید رابطے کے لیے ڈاکٹر الطاف حسین میمن, مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم, 03000002734, نثار احمد میمن, پرنسپل مظہر اسکول سسٹم مہراپور, 03013865453.
2: مہران آئرن اسٹور ہالانی, ہول سیل ڈیپو, ا نیم ٹو بی ٹرسٹڈ,
6: سریا گارڈر ٹی اینگل, چینل پٹی, لوہی دروازہ, سلور جا چونک, سیمنٹ, ریتی, کریش ائی رنگ وغیرہ بازار کا باریا دستیاب آئیں.
2: ہانے یچو مہران آئرن اسٹور, نزد بلوچ پیٹرول پمپ, نیشنل ہائی وے, ہالانی.
6: رابطے لائے پروپرائٹر غلام نبی مغل, 03003204372 ائی 02424601000.
7: السلام علیکم ادا.
8: وعلیکم السلام ادا, چھو پریشان آئیں؟
7: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
8: ادا, دکان جی مشوری کرائی تھئی
7: نہ ادا.
2: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو, مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی, کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی.
7: مجھے دکان جی بیٹ ہلندی؟
8: ہاں ادا, کاروباری اشتہارات, عام اطلاع, میلاد, مجلس, سالگرہ جی مبارک, مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی.
7: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
2: آفیس جی میرا پور ایف ایم 94, نزد گرلز ڈگری کالج, ہالانی روڈ, میرا پور.
8: رابطے لائے حاکم علی جسکانی,
9: 03013992836.
10: مہراپور کے ہو تو آواز بھی مہراپور کی ہے, سنتے رہو جی ایف ایم 94.

0: اور میرے مسلم لیگ نواز کے دوستوں کے لیے جو پیغام ہے وہ صرف اتنا کہ آپ کو وہ آواز سنائی دے رہی ہے، ذرا غور سے سنیں. ٹک ٹاک، ٹک ٹاک، ٹک ٹاک، ٹک ٹاک، آپ کی الٹی گنتی شروع ہو چکی ہے. یہ صاف و شفاف الیکشنز نہیں تھے، یہ دانگلی الیکشنز تھے، یہ گولی الیکشنز تھے، یہ قاتل الیکشنز تھے، یہ خونی الیکشنز تھے. یہ سب کچھ کے باوجود آپ نے پاکستان پیپلز پارٹی کے لیے 9 سیٹیں نکلوائی ہیں. جو آپ کی چوری ہوئے سیٹیں ہیں میرپور کے، مظفر آباد کے، وہ انشاءاللہ تعالی میں آپ کو دلواؤں گا.
1: پیپلز پارٹی چیئرمین بلاول بھٹو زرداری جی آزاد کشمیر کے چونڈن میں نواز لیگ تے دھاندلن جا الزام، ملک گیر تحریک ہلائن جو اعلان. بلاول بھٹو زرداری پہنچے بیان میں چیو ہے تو نواز لیگ حکومت جا ڈیہ گنجی چکا ہن. آزاد کشمیر میں پیپلز پارٹی کارکنن نواز لیگ جی ڈاڈھ جو مقابلو کیو ہیں، شہادت مانیو. یہ شفاف چونڈ نہ پر قاتل الیکشن ہوئی. میرپور مظفر آباد میں چوری کل سیٹوں ہنن کا واپس وٹندس. نواز لیگ غور سے بدھ سندن تماجا ڈیہ گنجی چکا ہے.
2: دو دن پہلے ایکشن کمیٹی کے ساتھ مل کے میں یہ کیٹیگوریکلی یہ بات کہہ رہا ہوں، اور ہم اس کو جو ہے وہ الیکشن کمیشن کے پاس بھی جا رہے ہیں، ہم اس کی انکوائری کروائیں گے، اور اگر یہ ثابت ہو تو پھر شہر میں جو ہے وہ ہم ری پول کی جو ہے وہ درخواست کریں گے. انہوں نے ایکشن کمیٹی کے ساتھ مل کے وہاں پہ ایک چوک میں جو ہے وہ ہنگامہ کروایا، ٹائروں کو آگ لگوائی، اور جب پولیس وہاں پہ پہنچی تو انہوں نے پولیس کے اوپر فائرنگ کروائی. پیپلز پارٹی کے وہ لوگ جو ہے وہ ہمارے پاس ان کے نام موجود ہیں جنہوں نے یہ حرکت کی ہے، اور اس کراس فائرنگ میں جب ایک آدمی جو ہے وہ ہلاک ہو گیا تو اس کے بعد جو ہے وہ پورے شہر میں خوف و ہراس کری.
1: نواز لیگ جی آزاد کشمیر میں سادی اکثریت حاصل کرنے جی دعویٰ. پیپلز پارٹی پابندی مڈل تنظیم پیپلز پارٹی تے پابندی مڈل تنظیم سے گڈ ہنگامہ کرنے جو الزام. وفاقی وزیر امیر مقام سے گڈ پریس کانفرنس کندے رانا ثنا اللہ چیو تا آزاد کشمیر میں چونڈوں شفاف ماحول میں تھیوں آئن. آزاد کشمیر کے 45 سیٹن میں 23 تے نواز لیگ کامیابی مانی ہے. مہاجرن کے 12 سیٹن میں بھی 10 سیٹوں نواز لیگ کھٹیوں. داندلی جو پٹکو کندڑ 7 سیٹن میں رگو 3 سیٹوں کھٹے سکیا. وفاقی وزیر عطا تارڑ ہے تو نواز لیگ کی کامیابی مخالفن کا ہضم نہ تھی رہی ہے. آزاد کشمیر میں نواز لیگ سادی اکثریت حاصل کرے ورتی ہے. شرجیل میمن جا الزام بے بنیاد ہیں، عوام ترقی کے ووٹ ڈنو.
3: وہ فارم 47 کی حکومت جو کہ پنجاب میں اور وفاق میں اس وقت حکومت کر رہی ہے، ایک تو خود میں نے پہلے بھی کہا کہ وہ خیراتی مینڈیٹ کے ذریعے وہ اقتدار پہ آئے، اور اسی کی روایت کو برقرار رکھتے ہوئے ماضی سے نہیں سیکھے، انہوں نے اس سے بڑھ چڑھ کر جو ہے وہ انہوں نے کاروائیاں کی. اور اس کی میں جو باتیں کہہ رہا ہوں یہ صرف ایک فلوٹنگ نہیں ہے، میں اپنی ہر ایک چیز کو کی دلیل بھی سامنے پیش کروں گا.
1: سندھ کے سینئر صوبائی وزیر شرجیل انعام میمن نون لیگ جی پنجاب میں وفاقی حکومت کے فارم 47 تحت ملل خیراتی حکومت قرار دے چڈیو. اسلام آباد میں پریس کانفرنس کندے شرجیل میمن چیو تو پنجاب میں وفاق میں نواز لیگ خیراتی مینڈیٹ ذریعے اقتدار مانیو ہے، اجا بھی نواز لیگ ماضی میں سیکھنے لائے تیار نہ ہے. نواز لیگ آزاد کشمیر میں داندلی کئی، کشمیرن کے ووٹ تے دھاڑو ہنو ویو. آزاد کشمیر جی چونڈن میں 2024 عیسوی والی روایت کے ورجایا ویو ہے. وفاقی وزیرن جی پریس کانفرنس بے تکبر تے بدل ہوئی. آزاد کشمیر جی عام چونڈن کے بے مرحلے میں بے نواز لیگ میدان مارے ورتو. 20 تکن میں 14 تے نواز لیگ کامیاب. پیپلز پارٹی رگو 5 سیٹوں حاصل کرے سکی. مظفر آباد ڈویژن کے 8 تکن ہے. مہاجرن کے 12 سیٹن تے ووٹنگ تھی. خراب موسم سبب 1 تک تے چونڈ ملتوی کی وئی. وزیر اعظم شہباز شریف پاراں آزاد کشمیر کی چونڈ میں نواز لیگ کی کامیابی تے امیدواروں کے وادھائیں. شہباز شریف چیو تو کشمیر نواز لیگ کی پالیسن تے اعتماد کیا ہے. अमेरिका ईरान विच में गाल अज थी अमेरिकी सदर डोनाल्ड ट्रंप तस्दीक कर छी। डोनाल्ड ट्रंप है तो ईरान से अज का गाल शुरू थी वेंदी। आबनाए हुर्मस बाबत एक मुआदो मौजूद है। ईरान के एटमी हथियार हथ करो मुआदो भी हासिल किया वो मू मार नो चाहें खबर हुई तो हमले में केतरो नुकसान थी। अमेरिका सा इन वक्त का भी गाल बोल न थी रही है। ओमान से आबनाए हुर्मस से गाल रन छिकताण में घटताई लाए नवा ट्रैकर सामू ना आया। ईरान ए अमेरिका विच में पाकिस्तान ट्रैकड़ी तौर किरदार अदा कर रो है। कतर भी जरूरत पवण से मदद फराम कंदो। चीन छिकताण घटाने लाए मदद फराम करने की कोशिश कर रो है। ईरानी परदेही वजार के तर्जमान इस्माइल बकाई है तो ईरान जो गाल कड़ वफद जहा सब मेंबर ईरान में ही मौजूद हैं। फिलहाल कें भी वफद की मेजबानी करनी या कंजो मेहमान थियण जो इरादो ना है। ओमान से आबनाए हुर्मस में महफूज रस्ते से गाल जारी हैं। नायब वजीर आजम इसहाक डार जो ईरानी परदेही वजीर अब्बास राकची से फोन से राबतो बिन्हीं अगवानन खिते की सूरत हाल से ख्याल की डेवट कई। नायब वजीर आजम इसहाक डार अब्बास राकची के जल्द पाकिस्तान जो दौरो करने की भी दावत दिनी। परदेही खाते मूजिब बिन्हीं अगवानन जंग बंदी लाए गालन ते भी ख्याल की डेवट कई है। वजीर आजम की सदारत हेठ सीड़पकारी के हथी डेण बाबत इजलास। शहबाज शरीफ पारा कारोबार के हथी डेण लाए प्राइवेट एक्टिविटी फंड के क्याम बाबत हिकमत अमली जोड़न की हिदायत। वजीर आजम तो मुल्की मुआशी तरक्की लाए खानगी सीड़पकारी अंटर है। सीड़पकारी लाए मुतबादल जरियन के भी हथी डेणी पवंदी। खैबर पख्तूनख्वा के इलाके उत्तर वजीस्तान में सिक्योरिटी फोर्सेस की कार्रवाई केतरा ही खारजी दहशतगर्द मार वाया। सिक्योरिटी जरियन मूजिब कार्रवाई दौरान खारजन के ठिकाणन के कामयाबी से निशानो बनाया वो। ऑपरेशन दौरान केतरा ही दहशतगर्द जख्मी भी थी पाया। मार वल दहशतगर्दन के कब्जे में हथियार ए बारूदी मवाद हथ कर वो है। वडे वजीर सैयद मुराद अली शाह से वर्ल्ड बैंक के कंट्री डायरेक्टर की मुलाकात। बारन के वाद वेज में रुकावट के खात्मे लाए सिंध हुकूमत ए वर्ल्ड बैंक जो गडल हिकमत अमली ते इतफाक। गिजाइत साफ पानी समाजी तहफुज ए जरात के गडल फ्रेमवर्क हेठ आनण जो भी फैसलो। वडे वजीर तो बारन में गिजाई खोट इंसानी तरक्की आदो वडन चैलेंजेस में एक है। बारन की गिजाइत बेहतर बनाने लाए गडल हदफ ए मजबूत मॉनिटरिंग सिस्टम कायम किया वो। अमा गाल कयो ए नवा सूबा ठही वन इं थी नथो सके। मोहसिन नकवी अजीब गाल कई जेका असां जे समझ का बाहर है। वजीर आजम के सलाहकार राणा सनाउला चयो है तो मोहसिन नकवी की तकरीर बुधी है समझ में नथो अचे तो हू चवण छा थो चाहे। नंढन सूबन ए इंतजामी यूनिट्स जो तरीको आईन में डिनल है। पार्लियामेंट में बहस थियण घुर्जे कहजी गाल करण सा नवा सूबा नथा ठही सकन। सूबन जो मामलो मुश्किल है संजीदा मानून की मुशावरत थियण घुर्जे। कराची में एम क्यूएम के बिन धड़न में गुजरल डी का जारी छिकताण खत्म न थी। एम क्यूएम की बहादुराबाद मरकज के सील करने लाए पौतल पुलिस के मुस्तफा कमाल ए बिन वापस मोटाए छो। वफाकी वजीर मुस्तफा कमाल है तो कार वाले वाक़े से न गलस कुछ भी सील न थी रो है सब कुछ ठीक थी वो। गुजरल रात एम क्यूएम के बहादुराबाद मरकज से खालिद मकबूल सिद्दीकी ए मुस्तफा कमाल ग्रुप में झेड़ो थो हो।
4: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
5: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल चोपुर एटमात अइमा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट दे दस्तियाब है। सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज्ड जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी जैर निगरानी आशिक होंडा मोटर्स। एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ति जिलाई आसिम हुसैन आराई 03073592120।
6: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
7: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बार या दस्तयाब आई
6: हाने यचो मेहरान आयरन स्टोर नज़द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
7: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372 आई 02424601000।
8: खुशखबरी अपनी जिल्द को दे नई ताजगी चमक और खूबसूरती हाइड्रा फेशियल के साथ। अब फिक्र छोड़िए आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है। गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे सन डैमेज और रंगत बेहतर बनाने में मददगार। फेशियल रेजुविनेशन साफ तरोताजगी और जवान नजर आने वाली जिल्द जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर नोट खवातीन स्टाफ की निगरानी में की जाती है। आज ही अपनी अपॉइंटमेंट करवाएं। पता रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 03003385569।
5: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे। सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट RPM एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी इरशाद ऑटोस हालानी रोड मेहरापुर राब्ते जे लाइ 03201800003।